0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681 0683।

0: लाग्दैन त? हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असोज 10 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
4: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असोज 9 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: गाह्रो पो भयो त
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
2: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 7 गते बुधबार, सन् 2026 सेप्टेम्बर 23 तारीक भदौ शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
0: चाड पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित।
1: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
4: अहिलेको अवस्थामा त 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने मेचीदेखि महाकालीसम्म नै भनौ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले सोच्नु पर्यो।
0: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
1: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि 2 बारी। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी, सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणको विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका वाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह अमेरिका भ्रमण गर्ने क्रममा पहिले भन्दा फरक माहौल देखियो। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदा देखिने तामझाम हिजो देखिएन। विदाईका क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोड़िएको छ। गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री खड्गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। प्रधानमन्त्री शाहको भ्रमण तालिकामा कुनै पनि साइडलाइन वार्ताको कार्यसूची भने तय गरिएको छैन। यसैबीच सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यको विषयमा विश्व सामु प्रस्तुत गर्न सुझाव दिएका छन्। हिजोको संसद बैठकमा उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुपर्ने धारणा राखेका हुन्।
5: प्रधानमन्त्री बालेन्द्र शाहले मंगसिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। प्रधानमन्त्री बनेको 8 महिनापछि उहाँको पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाहले चैत 13 शपथ ग्रहण गरे लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 7 र 8 हुने गरी कूटनीतिक तहमा तयारी शुरू भएको छ। प्रधानमन्त्री मंगसिर पहिलो साता भारत भ्रमणमा जाने शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खानेतेल, दाल, चिनी र मसला जन्य वस्तुको भाव बढ़ेको छ भने खाना पकाउने ग्यासको आपूर्ति पनि अझै नियमित हुन सकिरहेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म 25 किलोको जीरा मसिन चामलको मूल्य झण्डै 400 देखि 500 रूपियाँसम्म बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको थियो। सोना मनसुली चामलको 25 किलोको बोराको मूल्य पनि 1,350 रूपियाँबाट बढ़ेर 1,750 रूपियाँसम्म पुगेको व्यवसायले बताएका छन्। खानेतेलको मूल्य पनि बढ़ेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले पछिल्लो एक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव 3 पटक र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक पटक पटक परिवर्तन हुँदा बजार नियमन कमजोर भएको दावी गर्नुहुन्छ। यसैबीच बजारमा मूल्य गुणस्तर र तौलको कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी तथा व्यवसायलाई जरिवाना गर्दै आए पनि उपभोक्ता अदालतमा सरकारी पक्षबाट अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन। यसले गम्भीर प्रकृतिको उपभोक्ता ठगी तथा अनुचित व्यापारिक कार्य समेत सामान्य जरिवानामै टुंगिने अवस्था रहेको देखाउँछ। उपभोक्ता अदालत सञ्चालनमा आएको 10 महिनासम्म विभागले एउटा पनि मुद्दा नलगेको तथ्य सार्वजनिक भएको छ। चाड पर्वको मुखैमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि, जरिवानामै सीमित बजार अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा ठूलो वर्षाको सम्भावित जोखिम र अपनाउनु पर्ने सावधानी बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
1: जहाँ फेरिन्छ सुखको सा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घाट, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, भीभीआईपी विदाईको परम्परा तोड़ियो, राष्ट्र संघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव, प्रधानमन्त्री शाह मंगिर पहिलो हप्ता भारत भ्रमणमा जाने गरी तयारी, चाड पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। उत्तरी अन्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले पर्सी शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै जसो ठाउँमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनु पर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा उच्च हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना छ। यसै गरी मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षेप, बाढ़ी, पहिरो तथा गेग्रान्ड बहावको उच्च जोखिमसँगै शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ शुक्रबारदेखि आइतबारसम्मको पूर्वानुमान गरिएको उच्च वर्षा बारे मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ। मन्त्रीद्वयलाई विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ लगायतले सम्भावित विपदको जोखिमबारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो।
4: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा केही दिन अत्याधिक वर्षा हुने भएपछि विपदको जोखिम बढ़ेको छ। वर्षाले विपद ल्याउन सक्ने भएकोले पूर्व तयारी आवश्यक छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
8: ठाउँ अनुसार वर्षाको मात्रा र अवधि केही फरक हुन सक्छ, तर पछि शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने पक्का छ। बंगालको खाड़ीबाट आइरहेको प्रणालीले बाटो फेर्न पनि सक्छ। त्यसबाट पानीको मात्रा र ठाउँ फरक होला, तर नेपालमा धेरै ठाउँमा भीषण वर्षा हुने भएकाले सचेत हुन आवश्यक छ। वर्षाले बाढ़ी, पहिरो, डुबान जस्ता प्रकोपहरू ल्याउँछ। यस्ता जोखिम भएको ठाउँमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। यो अवधिमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यात्रा रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
9: 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौं, जोखिममा पर्ने हामी काम गर्दै नगरौं होइन। रातिको यात्रा चाहिँ एकदमै बन्दै, सायद प्रशासनले पनि त्यो कुराहरू हुन्छ होला। दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलाप गर्न सक्छौ।
8: यो बेला अत्यावश्यक बाहेक यात्रा नगर्नु नै ठिक हुन्छ। यस्तै यो पदयात्रामा जाने समय हो। विशेष गरी हिमाली क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङमा जाने क्रम चलिरहेको छ। केही हिमालमा आरोहण पनि चलिरहेको छ। हिमाली क्षेत्रमा हिमपात हुने भएकाले त्यहाँ विशेष सावधानी चाहिन्छ।
9: हिमाली क्षेत्रमा चिसो पनि बढ़िरहेको अवस्था छ, त्यस कारणले गर्दा त्यहाँ चाहिँ वर्षा भन्दा पनि हिमपाती सम्मान पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने, कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन। सकभर अब विभिन्न ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौ।
8: तराईको क्षेत्र, नदी किनारका बस्ती र शहरी क्षेत्रहरूमा डुबान तथा पहाड़ी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। त्यसैले पालिकाहरूले त्यस्ता जोखिम पहिचान गरेर पूर्व तयारी गर्नुपर्छ।
9: पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ। त्यो पहिचानयुक्त क्षेत्रबाट हिडुलदेखि लगायत अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। अर्को स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला, नदी, नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ आकलन उहाँहरूलाई त्यो पनि हुन्छ। किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। अहिले चाहिँ मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
8: केही ठाउँमा भीषण वर्षा हुन्छ, सबैजसो ठाउँमा वर्षा वा हिमपात हुन्छ। अहिले जमिन भिजिसकेको अवस्था भएकाले अलि ठूलो पानीले पनि क्षति गर्ने जोखिम रहेकाले पूर्व तयारी आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
9: अहिलेको अवस्थामा त करिब करिब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने हामी मनसुनको उत्तरार्धमा भएको हुनाले जमिनहरू पनि भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो। त्यही अनुसारको तयारी गरौँ। ठुलोको तयारी गर्यो भने हामीले सानोलाई ठेक्न सक्छौ।
8: भीषण वर्षाको जोखिम र सावधानीका उपायहरूबारे त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलितो नेपालमा सुन्न सक्नुहुन्छ। यसैबीच 2 हप्तासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनासलुका आरोहीहरू फर्किन थालेका छन्। निरन्तर वर्षात र हिमपातका कारण हिमाल चढ़न प्रतिकूल भएपछि आरोहीहरू हिमालय नचढ़ी फर्किन थालेका मनासलु हिमाल अवस्थित चुमनुमरी गाउँपालिका 1 का वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। अहिले मनासलु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात पनि भइरहेको छ। 5 फिट भन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्। 8,163 मिटर मनासलु आरोहण गर्न यो सिजनमा सबैभन्दा धेरै झण्डै 500 आरोहीले मनासलु आरोहण अनुमति लिएका थिए। कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देशको खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिमा तामाङ लामा हट्टी स्वभावको हुनुहुन्थ्यो। उहाँलाई धेरैले आफूलाई भन्दा बढ़ी अरूको चिन्ता नगर्न सम्झाउँथे, तर सम्झाउनेको केही लाग्दैनथ्यो। उहाँको अनेक परिचय र पहिचान थियो। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा भदौ 5 माइग्रेनको उपचारका लागि भनेर काठमाण्डौमै हुनुहुन्थ्यो, तर प्रतिमाले गाउँपालिकामा जरूरी काम परेकाले आफू रसुवा फर्किनै पर्ने जिद्दी गर्नुभयो। भदौ 10 बिहान प्रतिमा स्याफ्रो बेसीको आफ्नै कार्यालयमा हुनुहुन्थ्यो। काठमाण्डुमा रहेका पतिले भोटेकोशीमा ठूलो बाढ़ी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकीबाट पाउनुभयो। केडीले प्रतिमालाई तत्कालै फोन गर्नुभयो। त्यति बेला बिहानको 9:15 भइसकेको थियो। प्रतिमाले फोन त उठाउनुभयो, तर केडीले प्रश्न सुन्नु भएन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले उहाँको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ लामा स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय हुँदै स्वास्थ्य मन्त्रीसम्म बन्ने सपना बुन्नु भएको थियो। भोटेकोशी बाढ़ीले उहाँको ती सपना अधूरै छाड्यो, जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टुरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ़ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्स मार्फत यो पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा स्वागत गर्नुभएको छ। महासचिव गुटेरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल पनि समाप्त हुँदैछ।
5: अब खेल खबर। जापानको इची नागोयामा भइरहेको 20 एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जितसहित स्वर्ण जितेको हो। पहिलो ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, साफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भयो। श्रीलंका भने रजतमा सीमित बन्यो। जारी एसियन गेम्समा श्रीलंकाको यो पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ।
4: अब केही खबर संक्षेपमा। मलेसिया रोजगारीमा मिलेमतोमा बिचौलिया खड़ा गरी सिन्डिकेट लगाउन खोजेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभएको छ। उहाँले हिजो बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्पर्क गरी सिन्डिकेटप्रति चासो व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सकारात्मक रूपमा लिएको बताउनु भएको छ।
5: आउने सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
4: सरकारले बजेट मार्फत लागू गरेका करका दर र व्यवस्था कार्यान्वयनमा आएको 2 महिनामै परिवर्तन गरेको छ। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले शेयर कारोबारबाट हुने पूँजीगत लाभ करलाई अन्तिम कर बनाउने घोषणा गर्नुभएको थियो। तर सरकारले करको दर पहिला भन्दा पनि कम हुने गरी घटाउने निर्णय गरेको छ। करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको विवाद तत्काल का लागि अन्त्य भएको छ। फागुन 21 निर्वाचन चुनावमा पराजित भएपछि पार्टी पुनर्गठनको बस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेता बीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको हो।
4: अब पालो उखानको
5: लोकको डर न परलोकको डर।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। VVIP विदायको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
4: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित।
5: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
4: फिनल्याण्ड र नर्वेले अघि सारेको AI नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
5: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।
4: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन मौकामा चौका हान्ने बजार भावसँग सम्बन्धित छ। यहाँ एउटा तरकारी बजार छ। एक गृहिणी तरकारीको भाव मूल्य सूची हेर्दैछन् अनि उनीसँगै रहेका श्रीमानलाई भन्दैछिन्, विपदमा सबैले मौका छोपिहाल्छन् क्यारे, एकचोटि बैंक कहाँ फोन गर्नु त, उनीहरूले नि तरकारीको लोनको व्यवस्था गरिसके कि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: फरुवाले हानेर श्रीमती मारेको आरोप पाँच सुर्खेतको रेक्चाबाट एकजना पक्राउ स्थानीय नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
1: डोल्पाको त्रिपुरा सुन्दरीमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित आठजना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता 73.5 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी।
0: नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा साना उद्यमीलाई चुनौती अनुसार सुविधा घट्न सक्ने भन्दै कर्णालीका उद्यमी चिन्तित।
1: र जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित, अरू खेलमा निराशाजनक प्रदर्शन। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गिरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेत प्रहरीले चौकुनी गाउँपालिका 5 रेक्चाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चौकुनी गाउँपालिका 5 रेक्चाका 32 वर्षीय गोपीराम जैसी र 30 वर्षीय श्रीमती चन्द्र देवकोटालाई फरुवाले टाउकोमा हानेर हत्या गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो बिहान 10:30 बजे गोपीरामले फरुवाले हान्दा चन्द्राको घटनास्थलमा मृत्यु भएको बताउनुभयो। गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।
1: डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराचन्द धमला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर सरिन्द्र चन्द्र विष्ट विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यो सँगै नगरपालिकाको वडा नम्बर 6 स्थित हरियाली पाङलुङ माझफाल हुँदै रुकुमसम्म सड़क निर्माण कार्य खरिद गर्ने प्रक्रियामा मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरूङ, छल निर्माण सेवा प्रणाली डोल्पा र निर्माण सेवाका प्रोपराइटर दीपचन्द्र रोकाई विरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध बिगो रकम 73,61,000 रूपियाँ कायम गरी सजाय हुन माग दावी सहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको आयोगले बताएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले उनीहरूलाई आर्थिक वर्ष 78-79 त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्बर 6 हरिया पानी पाङलङ माझफाल हुँदै रुकुमसम्म सड़क योजना निर्माणको ठेक्का प्रक्रिया नियम विपरीत बढ़ी रकम कबोल गर्ने, बोलदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गर्ने गरी भ्रष्टाचार गरेको आरोप लागेको हो।
0: नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि कर्णाली प्रदेशका साना लघु तथा मझौला उद्यमीले अवसर भन्दा बढ़ी चुनौती सामना गर्नुपर्ने सरोकारहरूले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको कार्यक्रमका सहभागी उद्यमी तथा व्यवसायहरूले यस्तो बताएका हुन्। उनीहरूका अनुसार विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धा गर्नुपर्नेछ। हाल प्राप्त हुँदै आएका भन्सार छुट तथा अन्य सुविधामा कटौती हुन सक्ने भएकाले साना तथा मझौला उद्यमीलाई समस्या पर्न सक्ने उनीहरूको भनाइ छ। उद्यमी सीता कार्कीले साना तथा मझौला उद्योगमा लगानी कम हुने, प्रविधिको प्रयोग न्यून हुने र अन्तर्राष्ट्रिय अनुभव र ज्ञानको कमीका कारण चुनौती बढ़न सक्ने बताउनु भएको छ। त्यसका लागि उद्यमीलाई नयाँ प्रविधि, अन्तर्राष्ट्रिय बजार र कानूनी विषयमा आवश्यक ज्ञान दिनुपर्ने बताउनु भएको छ। त्यस्तै उद्यमी शशि थापाले आर्थिक लगानी बढ़ाउन तथा प्राविधिक ज्ञान विस्तार गर्न आवश्यक रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि निर्यातमा कठिनाई, भन्सार छुटमा कटौती तथा औषधि र कृषिमा पाइने अनुदानमा असर पर्न सक्ने बताउनु भएको छ। महासंघका जीआईजेड परियोजना प्रमुख रोशन नेपालले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्नु अघि आवश्यक तयारी पूरा गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार स्तरोन्नतिपछि साना लघु तथा मझौला उद्यमीले भोग्नुपर्ने चुनौती र प्राप्त गर्न सक्ने लाभबारे प्रदेश स्तरमा सुझाव संकलन भइरहेको बताउनुभयो। परामर्शदाता भोजराज पौडेलले पनि विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक तयारीमा जोड़ दिनुपर्ने बताउनु भएको छ।
1: कर्णाली करिडोर अन्तर्गत सर्केघाट गाउँपालिका दुई रिप नजिकै छारे भीरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या हुँदा यात्रुले तीन दिनदेखि सास्तै खेप्नु परेको छ। हिल्सा सिमीकोट सड़क आयोजना प्रमुख बेलबहादुर नेपालीले दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सड़कमा ठूला ठूला ढुङ्गा थुप्रिएको बताउनुभयो। पहिरो खस्ने क्रम अझै नरोकिएको र सड़कमा खसेका ढुङ्गा ठूल्ठूला ढुङ्गा विस्फोट गराएर हटाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। आयोजना प्रमुख नेपालीले सड़क खुलाउने प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको भन्दै जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीड़बाट आवागमन नगर्न आग्रह गर्नुभयो। सड़क अवरूद्ध भएपछि कर्णाली करिडोर हुँदै जुम्ला आवाजात गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। सड़क अवरूद्ध भएपछि सिमीकोट हुँदै नेपालगंज र

0: मा पर्याप्त परीक्षण गर्ने हो भने संक्रमितको संख्या अझै बढ़न सक्ने तर्फ उहाँले ध्यान आकर्षण गराउनु भएको छ। परीक्षण किटको अभावमा रोगको समयमा पहिचान, उपचार र संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन कठिन भएको भन्दै उहाँले समस्या समाधानका लागि तत्काल काम थाल्न पनि माग गर्नुभयो। स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदनमा पनि नेपालमा स्क्रब टाइफस सबैभन्दा धेरै संक्रमण कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको उल्लेख गरिएको छ।
1: धेरै खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जन

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: देवपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीए एलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि असोज 23 गते

0: तम थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656 98412888391 98580403282।
2: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रक्ताबाट एकजना पक्राउ, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 73 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी, नेपाल विकसित राष्ट्रमा स्तरोन्नति हुँदा साना उद्यमीलाई चुनौती बढ्ने, भन्सार सुविधा घट्न सक्ने भन्दै कर्णालीका उद्यमी चिन्तित लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर मौसम पूर्वानुमान महाशाखाले यही 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले कर्णाली र सुदूरपश्चिमका प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस तथा कोशी बागमतीमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यून चापीय क्षेत्र अहिले बंगालको खाड़ीमा मध्य भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुँदैछ भने पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आजदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षाको अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूक्षे, बाढ़ी, पहिरोको जोखिम भएकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
3: सल्यानका 10 स्थानीय तहका 83 वडा मध्ये 11 वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी रहेका छन्। तीमध्ये केही वडाका कार्यालय यसै वर्ष निर्माण शुरू गर्ने तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माणको प्रक्रिया बढ़न सकेको छैन। बागचौर नगरपालिकाका 12 वडा मध्ये वडा नम्बर 4 को भवन बन्न बाँकी छ। नगर प्रमुख जनक राज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अघि बढ़न नसकेको बताउनुभयो। बनगाड़ कुपिन्य नगरपालिकाका 12 वडा मध्ये वडा नम्बर 6 को भवन निर्माण हुन बाँकी रहेको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले जग्गा प्राप्तिमा ढिलाइ भएका कारण यस वर्ष निर्माण शुरू गर्ने तयारी भएको बताउनुभयो।
0: पछिल्लो समयमा बाँकेमा विभिन्न अस्पतालमा बढ़दै गएको रगत अभाव कम गर्नका लागि नेपालगंजमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रक्तदान कार्यक्रमबाट 63 प्रिन्ट रगत संकलन गरिएको प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो। रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी लगायत नियमित रक्तदाता गरी 63 जनाले रक्तदान गरेका छन्। उहाँले पछिल्लो समयमा बाँके जिल्लामा विभिन्न अस्पतालमा रगतको माग बढ़ेको तर प्रादेशिक रक्त संचार केन्द्रमा रगत कम रहेकाले रक्तदानको आयोजना गरिएको बताउनुभयो। प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख रेग्मीले केही दिन यता रगत संकलन कार्य घट्दै गएकाले रगतको अभाव सुरुदै गएको भन्दै अन्य रक्तदाताबाट रक्तदान गर्ने संघ संस्था र रक्तदातालाई पनि रक्तदान कार्यक्रम गर्न आग्रह गर्नुभएको छ। उहाँले पहिलेदेखि नै रगतको माग भन्दा संकलन कम हुँदै आएकाले रगतको अभाव बढ़दै गएको बताउनु भएको छ।
3: बाँकेमा गत आर्थिक वर्ष 82-83 824 वटा विपदका घटनामा परे 73 जनाले ज्यान गुमाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपदका घटनामा परि 65 वटा घर प्रभावित भएको बताएका छ भने 4 वटा घर पूर्ण र 61 वटा घरमा आंशिक क्षति भएको जनाइएको छ। यसै गरी विपदका कारण 43 पशु चौपाया मरेका छन्। जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ग्यावलीले गत वर्ष सबैभन्दा धेरै सड़क दुर्घटनामा 774 वटा घटना भएको बताउनुभयो। घटनामा 70 जनाको मृत्यु र 540 जना घाइते भएका थिए। आग लागेका 36 घटना हुँदा दुईवटा घर पूर्ण रूपमा र 36 घरमा आंशिक क्षति भएका छन्। आगलागीबाट 23 चौपायाको मृत्यु भएको समितिले बताएको छ। यसै गरी बाढ़ी तथा डुबानमा 6, पानीमा डुबानबाट 3, करेन्टबाट 3, हावाहुरीबाट 1 र चट्याङबाट 1 घाइते भएका छन्। समितिले बाँकेमा बवाड़ीलाई हरेक वर्ष दोहोरिने प्रमुख विपदको रूपमा उल्लेख गरेको छ। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङले पश्चिम राप्ती नदीमा आउने बाढ़ी, गर्मियामा हुने आगलागी तथा हिउँदमा चल्ने शीतलहरका कारण जिल्लाका अधिकांश परिवार तथा समुदाय विपदको जोखिममा रहेको बताउनु भएको छ। फेरि खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
4: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: हाँ, तब पतलिया याद करो तो जूटे राय लागत था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
6: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गए।
7: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
8: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
9: ओई संजो, कहाँ हो के इतनी हतार हतार मा?
10: अन्त कहाँ हुनु नि, नमन शपिंग सेन्टर मा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन शपिंग सेन्टर तिर।
9: ए रमेश, पर्ख न कता हेरेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन शपिङ सेन्टरमा जाइदु।
9: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
12: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
9: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
13: नमन शपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।
0: सत्रमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाए अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ।

0: ओहो, नयाँ विधान र निर्वाचन निर्देशनात्मक अनुसार आज पालिका अधिवेशनबाट हरेक पालिकामा पाँचजना पदाधिकारी चयन हुनेछन्। त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समितिका सदस्यहरूबाट मनोनयन गर्ने प्रावधान रहेको छ। यसअघि कंग्रेसले वडा अधिवेशन गरेको थियो। केही छिटफुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्वमा चयन सम्पन्न भइसकेको कंग्रेसको केन्द्रीय निर्वाचन समितिले बताएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट धादिङका सबै वडामा हिजो अधिवेशन सम्पन्न भएको छ। बाढ़ी पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। यस्तै मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाई र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले बताएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानस्थलमा विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको छ। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्क स्थित प्रस्थान गर्नुहुनेछ। त्यहाँबाट उहाँलाई न्यूयोर्कको जोन एफ केनेडे अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज अरण लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। यस्तै आज प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी न्यूयोर्कमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपाल महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ।
0: धेरै खबरमा अब लागौं खेल खबरतर्फ। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। समूह बी अन्तर्गत भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको हो। पहिलो खेलमा खेलको हाफमा नेपालले 15-24 अंकपछि परेको थियो। थाइल्याण्डले शुरूआतदेखि नै आक्रमक खेल प्रस्तुत गर्दा नेपालमाथि 9 अंकको अग्रता बनाएपछि दोस्रो हाफमा नेपाली टोली उत्कृष्ट पुनरागमन गर्यो। नेपालले लगातार अंक जोड्दै थाइल्याण्डमाथि दबाव बढ़ाएको छ। दोस्रो हाफमा नेपालको आक्रमक रक्षा पंक्तिको प्रदर्शन पनि प्रभावकारी बन्दै गएपछि खेलको दिशा नै परिवर्तन भयो। अन्तत नेपालले दोस्रो हाफमा थाइल्याण्डलाई अग्रता उल्टाउँदै 46-43 जित निकाल्न सफल भएको हो। कबड्डीको महिला स्पर्धामा 8 टोली सहभागिता रहेका छन्। नेपाल समूह बीमा थाइल्याण्डसँगै श्रीलंका र चाइनिज ताइपे पनि रहेका छन्।
1: यसैगरी एसिया लीग एसियाडमा नेपालको प्रदर्शन निराशाजनक रहेको छ। बक्सिङको पुरूष 55 केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणबाटै पराजित हुनुभएको छ। चन्द्रबहादुर भारतीय बक्सर जादुमानी सिंहसँग 5-0 अंकले पराजित हुनुभएको छ। पाँचै निर्णायकले भारतीय बक्सरको पक्षमा निर्णय दिएका थिए। आईबीए विश्व बक्सिङमा भने कांस्य पदक जितिसकेका चन्द्रबाट नेपालले एसियाली खेलकुदमा पदकको अपेक्षा गरेको थियो। यस्तै महिला बक्सिङ 51 केजीमा प्रतिस्पर्धामा नेपाली रमिसा श्रेष्ठ भियतनामका एन गुएन थी टामसँग 5-0 पराजित हुनुभएको छ।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रेचाबाट एकजना पक्राउ, स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
0: डोल्पाको त्रिपुरा सुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृति सहित 8 विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 73.5 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी।
1: नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा साना उद्यमीलाई चुनौती, भन्सार सुविधा घट्न सक्ने भन्दै कर्णालीका उद्यमी चिन्तित।
0: र जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित, अरू खेलमा निराशाजनक प्रदर्शन। हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको घेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी विदा हुन्छौ। नमस्ते।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हेरेको के?
4: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
2: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरिगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
6: यही असोज 10 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717। गर्जन सधैं बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक, भुरीगाउँ, बर्दिया।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ।

0: 把个呀呀对龙哎呦哎呦问题就打架呀
1: 我等你 Radio Tiger 哎呦
2: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन सस्नदै बाघ झै रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरिगाउँ बजार बर्दिया
3: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही असोज 10 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस् दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517
5: होइन क्या के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
6: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98-482-99-774
7: राजवंशी मेडिकल हल भुरिगाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सिक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँ सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: कति वर्ष अगाडिबाटै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबाटै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिबाटै गद्या
2: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।
1: फोन गद्दा की लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01। तमु फोन बठीलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादीबार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 मा सीधा सम्पर्कमा भने प्रत्यक्ष कुराकानी गर्न सक्नेछौ। हामी यतिखेर काठमाडौँबाट यो कार्यक्रमलाई हामीले यतिखेर प्रसारण गर्दै गर्दा हामी आज तपाईँसँग काठमाडौँमा भेट्ने पनि तयारी छ। आज हामी यो कार्यक्रम लगतै तपाईँहरूसँग हामी चक्रपथमा रहेको बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसी यानि कि अस्ट्रेलियन दूतावासको ठिक अगाडिपट्टि रहेको चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट आज दिनभरि रहने कुराको टुङ्गो लागेको छ। धेरै भक्तहरू आउने कुरा भइरहेको छ। तपाईँहरू पनि आफ्ना छोराछोरीलाई, आफ्ना नातिहरूलाई, आफ्ना आफन्तहरूलाई पठाएर चिनाहरू हेराउने, त्यसको लागि विश्लेषण गराउने गर्न सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म नेपालभरबाट तपाईँ सुनिरहनु भएको छ र हामीसँग प्रत्यक्ष कुराकानी गर्न र हामीसँग भएका धेरै भन्दा धेरै कुराहरूलाई जानकारी लिनको लागि हामीसँग तपाईँ उपस्थित हुन सक्नुहुनेछ। कार्यक्रमको यतिखेर शुरूवाती चरणमा छु, ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: आगमी 2083 साल रहेको छ। आज विशेष गरी आज असोज महिना हो, आज असोज महिनाको 7 गते आज बुधबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 23 तारीक नेपाल सम्बत 1146 रहेको छ। यहाँ लाथ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु भाद्र महिनाको शुक्ल पक्ष आज सूर्योदयमा द्वादशी 38 घड़ी 19 पला 21 बजेर 12 महिनासम्म श्रवण नक्षत्र 7 घड़ी 19 पला बिहान 8 बजेर 48 मिनटसम्म शुभयोग 28 घड़ी 36 पला वर्वकरण 6 घड़ी 53 पला आज आनन्द योगमा भने विशेष छत्र योग रहेको छ। आजको दिनमानको समय 30 घड़ी 12 पला बिहान सूर्योदय 5 बजेर 53 मिनट जाँदा भयो, साँझ सूर्यास्त ठिक 5 बजेर 58 मिनटमा रहने। यसो भने आज वामन जयन्ती दही दान गर्ने दिन हो। आज विशेष गरी इन्द्र ध्वजस्थान गर्ने दिन हो आज, है। आज विशेष दिन छ वामन द्वादशीको विशेष शुभकामना। वामन जयन्तीको तपाई सम्पूर्णमा विशेष विशेष शुभकामना। हामी कार्यक्रमको माध्यमद्वारा यस्ता चाडपर्व रीतिरिवाजहरूलाई हामी तपाईँलाई जानकारी दिने प्रयत्न गरिरहेका छौं, है। यो जानकारी सँगसँगै हामी तपाईँलाई आज एउटा महत्वपूर्ण कुराको जानकारी पनि दिइरहेका छौं। आज हामी काठमाडौँमा छौं, काठमाडौँबाट तपाईँहरू मेरो भेटघाट रहनेछ। चिनाहरू हेर्न फोन गर्नुहोला, म्यासेज गर्नुहोला, फटाफट वाट्सएपमा फेसबुक पेजहरूमा गएर म्यासेज गर्नुहोला, तपाईँको म्यासेज रिप्लाई भइ नै रहन्छ र तपाईँ र मेरो भेटघाट काठमाडौँबाट आज रहने नै छ, है त। काठमाडौँमा तपाईँले भेट्न आज दिनैभरि हामीसँग सम्पर्कमा रहन सक्नुहुनेछ। यतिखेर यो कार्यक्रमको माध्यमद्वारा सम्पूर्ण जनहरूलाई जानकारी दिए। अब ढिलो नगरिकन आजको राशिफल ग्रह गोचरतर्फ लागिहालौं। सूर्य कन्या राशिमा रहेका छन्, चन्द्रमाको अवस्था मकर राशिमा छन् भने मंगल कर्क राशिमा छन्, बुध ग्रह यतिखेर कन्या राशिमा छन्, बृहस्पति कर्क राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ भनेर हामी तपाईँलाई जानकारी दिनेछौ। अबको क्रममा भने तपाईँको दिन र दशा कसरी अगाडि बढ्छन्, तपाईँका मेषवादी बार राशिफलले के भनिरहेका हुन्छन्, तपाईँका मेषवादी बार राशिफल कसरी अगाडि बढ्छ भन्ने कुरामा तपाईँलाई हामी जानकारी अवश्य दिनेछौं। अबको क्रममा भने तपाईँको राशिले के भन्छ, तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि उन्नति पनि राम्रो छ, प्रगति पनि राम्रै छ। तपाईँको उन्नति र प्रगति साथसाथमा आज कर्म राम्रो छ। आजको दिन तपाईँको लागि सुखद बन्न सक्ने सम्भावना रहेको छ। अधुरा कामहरू पूरा हुनेछन्। धार्मिक क्षेत्रमा कुनै पनि मन चिन्तनहरू गर्ने युग रहेको छ भने घर परिवारबाट छुटिएर टाढाको यात्रा पनि सम्भावना राम्रो छ। उन्नति अनि प्रगतिमा पनि धेरै कुरामा सहज हुनेछ। आजको दिनमा अचानक धनागमनको युग रहेको छ। महत्वपूर्ण वस्तुहरू उपहार पनि प्राप्त हुन सक्ने युग छ। तपाईँको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनुको साथसाथमा इष्टमित्रहरूले साथ दिने खालका योग पनि राम्रा छन्। मान सम्मानमा वृद्धि राशि कर्कटलाई संकेत देखिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट पनि राम्रो हुनु, आजको दिनमा नयाँ काम थपिन पाउनु, आजको दिनमा प्रेममा सफलता रहनु आजको दिन सौभाग्यपूर्ण राशि सिंहलाई संकेत छ। आमदामीका स्रोतहरू वृद्धि हुनेछन्। अलि माथि नभएन बोली खस्रो पनि हुन सक्छ, है। मिठास बोल्ने प्रयास गर्नु। कन्या राशिले अरूको मन जित्न सकियो भने आजको दिन तपाईँको लागि सुखद बन्ने सम्भावना राशिमा देख्न सकिने युग छ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं देखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 3172 6001।
2: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: आजको दिनमा तपाईँको लागि नयाँ कामको खोजीमा भौतारिनु पर्ने अवसर पर्दैन, राम्रो खालको उन्नति र प्रगतिमा तपाईँको हात जानेछ। आजको दिन तपाईँको लागि उन्नति र प्रगतिमा नै व्यतीत हुन्छ भने पठन पाठनमा शुभ राशिमा संकेत छ। आजको दिनबाट हेर्दा वृश्चिक राशिको लागि पशु चौपाय र कृषि व्यवसायमा मनज्ञ धनार्जन गर्न सकिने योग रहेको छ। नयाँ ठाउँको दर्शन गर्ने सौभाग्य प्राप्त छ। गुरुहरूको आशीर्वाद ठूलो मान्छेको आशीर्वादले काममा सफलता मिल्नेछ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो हुने खालको योगहरू छन्। मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सकारात्मकता राशि धनुलाई संकेत छ।
2: मकर राशि
0: नबनेका कामहरू बन्दा मन हर्ष र उल्लासले गदगद रहनेछ। तपाईँको सोच विचारहरूले गर्दा आजको दिन असाध्य राम्रो राशिबाट मकरलाई संकेत देख्न सकिएको छ भने इष्टमित्रहरूले पनि साथ दिने योग छ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। नबनेका काम बन्दा मन हर्ष र उल्लासले गदगद रहनेछ। शनिश्वरको शनि भए पनि चन्द्रमाहरूको प्रभाव उन्नति र प्रगतिमा लैजाने खालका योग छन्। तपाईँको जागिरको काम रोकिएको छ, अधुरा छन् भने पनि उन्नति र प्रगतिमा जाने राशि कुम्भलाई संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि दाजुभाइसँग मिलेमतोमा गरेका कामबाट सकारात्मक हुनेछ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु तपाईँको लागि सुखद हुने योग छन्। पशु र चौपायबाट भने लाभ लिन सकिनेछ। अलिकति टाउको समस्याले सताउने सम्भावना राम्रो छैन। विशेष सावधानी अपनाउनु, अगाडि बढ्नु राम्रो हुन्छ।

मने नमः। हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो समय रहेको छ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूलाई धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिने गर्छौ। यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। सबैलाई स्वागत। जय श्री कृष्ण, जय श्री राधे। हामी आज एउटा एकदमै महत्वपूर्ण कुराहरू हामीले व्यवहारमा लागू कतिले नगरेका, कतिले गरेका, कतिले गरेर पनि थाहा नपाएका यस्ता अनौठा चीजहरूलाई हामी हजुरहरू माझमा दर्शन अथवा सुनाउने प्रयास अथवा स्पष्ट शास्त्रले के भनेको छ, शास्त्रले के भन्छ अथवा यो हो कि होइन भन्ने कुरामा तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने पनि हामी सबै कुरालाई अब ढुक्कको साथमा गरिदिनेछौ। आजबाट आज मैले तपाईँहरूलाई यो शुभ अवसरको दिनमा के एउटा प्रयास गरेको छु भने राम्रो कुराको चर्चा अथवा ज्योतिष गुरुहरूले भन्दा नमान्ने तपाईँहरू तपाईँहरूलाई थाहा छैन धर्म संस्कार भनेको बाहुनले मात्रै गर्ने धर्म कर्म नियम र नीतिहरू हुन् भन्ने जस्तो लाग्छ भने यो कार्यक्रममा नेपालका पूर्व मेची र पश्चिम महाकालीसम्मका सम्पूर्ण जनताहरू लगभग एकचोटि कार्यक्रम बज्दा 50 लाखले कार्यक्रम सुन्नुहुन्छ। सबै रेडियोको श्रोता जोड्दा अब त्यो सबैजनालाई हुने गरी शास्त्रले के भनेको छ, वास्तविक कुरो यो के हो त, तपाईँ हाम्रो मात्रै संस्कार हो कि होइन, यो चाहिँ ब्राह्मण यो संस्कार कति प्रकारका हुन्छन्, कसैले भन्छन् 16 प्रकारका संस्कार छन्, कसैले भन्छन् 40 प्रकारका पनि संस्कार हुन्छन् है हजुर, त्यसलाई गौण मानेको छ, मुख्यतया 16 प्रकारकै हो है संस्कार। मुख्यतया के हुन्छ भने प्रधान संस्कार भनेको 16 संस्कार हो तथा गौण संस्कारलाई 40 प्रकारमा विभाजन गरेको शास्त्रहरूमा पाउने गरिन्छ। आज म तपाईँहरूलाई नछोडिकन शुरूबाटै संस्कारका नियमहरूमा अलिकति के बताउँछु, बुझ्ने प्रयास पक्कै पनि गर्नुहुनेछ। आमा दिदीबहिनीहरूलाई काम लाग्ने, घरमा भएका छोराछोरीको बारेमा चर्चा परिचर्चा यसैबाट हुने, यो क्लिपलाई पनि रेकर्ड गरेर राख्न सक्नुहुन्छ है, अनि सबैले यही क्लिप सुनेर सधैँभरि काम लाग्छ। आज म तपाईँलाई धेरै कुराको चर्चा गर्छु, धेरै कुराको विवेचना गर्ने प्रयास गर्छु। हामी सबैभन्दा पहिले संस्कारमा आज एउटा कुरा भन्न मन लाग्यो। हामीलाई धेरै महिलाहरू अथवा कति पुरुषहरू आउनुहुन्छ अनि कति मैले अनलाइनतिर पनि देखिरहेको हुन्छु, हामी स्त्री हो, हामी स्त्रीलाई हेर्छन् मान्छेले, रजस्वलाई भई भने हामीलाई चाहिँ यो संस्कार होइन, यो हाम्रो प्रकृतिको नियम हो भन्छन्, तर हाम्रो संस्कार हो यो। हामी यसैलाई तपाईँलाई बुझाउने प्रयास आज गर्छु। आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयोः शुक्ले सद्वारे सत्तनौ दिवा। यो संस्कार प्रकरण मुहूर्त चिन्तावणीमा लेखेको श्लोक पहिलो श्लोक हो। के भन्छ शास्त्रले भन्दा, कन्या सबैभन्दा पहिलोचोटि रजस्वला भइन भनी, ऋतुधनमा भइन भनी होइन, सबैभन्दा पहिलोचोटि हुँदा माघ महिनामा, मंसिर महिनामा, वैशाख महिनामा अनि असोज महिनामा, फागुन महिनामा र जेठ अनि साउन महिनामा भयो भने त्यसमा पनि शुक्ल पक्ष भयो भने कति राम्रो हो, त्यसभित्र पनि सोमबार, बुधबार, बिहिबार र शुक्रबार भयो भने असाध्य राम्रो हुन्छ भन्छ शास्त्रले। आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयो शुक्ले सद्वारे सत्तनौ दिवा। कति राम्रो, त्यसमा पनि शास्त्रले अझै यहाँ खुलाएर लेखेको छ। त्यसमा पनि के हुन्छ, दिउँसो भयो भने झन राम्रो रे, राधे राधे। धेरै कुरा छ, पहिलो बार
महिला दिदी बहिनी आमाहरू अथवा हाम्रा चेली चेलीबेटीहरू पहिलो आजभोलि त मिन्स भन्नु छ क्या तपाईँहरू महिलाहरू रजवर्ती हुने है हामीहरूलाई के भन्छौ ऋतुस्राव भन्छौ ऋतु धर्म भन्छौ हामी यो चाहिँ सबैभन्दा पहिले के हुँदो रहेछ माघ महिनामा मंसिरमा वैशाखमा असोजमा फागुनमा जेठमा र साउन महिनामा त्यसमा पनि शुक्ल पक्ष पर्यो भने त झनै राम्रो हुँदो रहेछ राधे राधे यो खालको भयो अब यो हामीलाई धेरैले तपाईँहरूले सोध्नुहुन्छ क्या धेरै प्रकारका संस्कारहरू हुन्छन् अब यो संस्कार त हामीले सोह्रवटा संस्कार त सबैले सुनेको हो है अब हामीले कहाँबाट पाउनु चालिसवटा संस्कार होइन अब यो धेरै कुराहरू छन् ए यसमा यसको लामो व्याख्या हुन्छ चालिसवटा संस्कारको बारेमा म अर्को दिन समय मिलेछ भने बताइदिनुला आज हामी भ्याइयो भने सोह्रवटा संस्कारको कुरा गर्छौ आज भ्याइएन भने भोलि भए पनि अरू आज कति भ्याइन्छ त्यसमा अरू भोलि पनि थपेर सोह्र संस्कारको बारेमा चाहिँ चर्चा गर्न मन लाग्यो क्या योपालि मलाई है मैले ऋतु धर्मको बारेमा भने अब नक्षत्र केमा पर्दा राम्रो हुन्छ होइन यो रज दर्शन गर्ने शुभ नक्षत्रहरू कुन हुन् श्रुते त्रयम् मृदु क्षिप्र ध्रुव स्वातु सीताम्बरे मध्यम च मूलाधीते भे पितृमिश्रे परेश्व सत् कति राम्रो लेखा छ यहाँ हेर्नु त है यहाँ के लेखा छ भने श्रवण नक्षत्रमा श्रवण नक्षत्र धनिष्ठ नक्षत्र सतभिषा नक्षत्र अनि मृगशिरा रेवती चित्रा अनुराधा हस्ता अनि अश्विनी तिस्य अनि उत्तर भाद्रपदा उत्तर साढा र उत्तर फाल्गुनी तिनटा र रोहिणी यस्ता त्यति मात्र होइन स्वाति नक्षत्रमा त्यहीमाथि पनि सेतो वस्त्र पहिलोचोटि रज धर्मको दर्शन गर्नु राम्रो हुन्छ बुझ्नुभयो अनि मूल नक्षत्रमा पुनर्वसु नक्षत्रमा मगन नक्षत्रमा विशाखामा कृतिकामा होइन अनि यो अलिकति यस्तोमा ऋतु धर्मको लागि चाहिँ देख्यो भने अशुभ हुन्छ अनि अरू बचेका सबै नक्षत्रहरूमा के हुन्छ एकदमै धेरै अशुभ हुन्छ हामीले भन्ने गर्छौ नि पहिलोचोटि रज धर्म भएको रजसोला भएको छोरीहरूलाई बाबाले हेर्न हुँदैन दाजुभाइले हेर्न हुँदैन हेर्न हुन्छ तर यो नक्षत्रहरू मिलाएर साइज जुराएर एक महिना पछाडिको समयमा शुद्ध भएको बेलामा हेर्ने चलन छ होइन अब यो विशेष गरी पहिलोचोटि रज सोला अथवा रक्तस्राव भएको बेला हेर्न नहुने निश्चित समय के हो त प्रभु भद्रा निन्द्रा संक्रमे दर्श रिक्ता सन्ध्या षष्ठी द्वादशी वैर्धृतेषु रोगष्टम्या चन्द्र सूर्य परागे पतिताद्यम नो रज दर्शनम सात आज एकदमै बुझ्नुपर्ने कुरा छ है हजुरहरू बुझ्नु भएन भने घाटा लाग्छ फेरि आज आज तपाईँले कुरो बुझ्नु भएन भने हामीलाई भोलि फोन गर्नुहोला अनि हामी त्यसको लागि बताउनेछौ है सबैभन्दा रजस्वरा धर्म भनेको सुतेको बेला भयो भने भद्रकालमा भयो भने अशुभ मान्ने गरिन्छ आइतबारको दिन संक्रान्तिको दिन औंसीको दिन चतुर्थी नवमी चतुर्दशीको दिनमा रजस्वला भयो पहिलोचोटि भने त्यसलाई पनि अलि शरीर रोगी हुन्छ है त्यस पछाडि ख्याल गर्ने बुझ्नुभयो कि भएन अनि षष्ठी द्वादशी अष्टमी वैधृति योग व्यापीपात योगमा पर्यो भने के हुन्छ रोगले ग्रसित हुन्छ त्यो मात्रै हो र अनि सूर्य ग्रहण लागेको बेला चन्द्र ग्रहण लागेको बेला पनि के हुन्छ अशुभ हुन्छ रे अब अर्को एउटा कुरा फेरि महत्वपूर्ण कुरा हामीले सामान्य कुरा लिन्छौ ठिक छ मिन्स हुनुभयो अझ तपाईँहरूले ऋतु धर्म हुनुभयो नछुने हुनुभयो होइन तर त्यो नहुने पनि साइज छ हजुर हाम्रो ज्योतिष शास्त्रमा छ त्यस्तो
रजस्वला भएको बेला पवित्र तीर्थमा गएर नुहाउन हुँदैन, सकभर घरमा पनि बाथरूममा नुहाउन हुँदैन, छुट्टै पानी अरूलाई थाप्न लगाएर अलि अलग्गै ल्याएर त्यो पानी अन्त नजाओस् ती माटोमा बिलाओस् त्यस्तो ठाउँमा गएर नुहाउनुपर्छ। हाम्रो विधिले त हो नि, आजभोलि कसले मान्दिने हाम्रो कुरा, कसले सुनिदिने हाम्रो कुरा, हुन चाहिँ त्यो हो है। फेरि कुनै कुनै मान्छेहरू कहिले रजस्वला भएको बेला जस्तै पवित्र नदीहरू तर्न पनि हुँदैन भन्ने शास्त्रमा लेखेको छ, म सबै कुरा भन्ने छु आज। पवित्र दिन पवित्र नदीहरू मन्दिरहरूमा प्रवेश सुनिश्चित गरेको छ त्यो बेला मान्छेलाई नुहाउन त कुरै परै जाओस्। अब नुहाउने पनि दिन छ हजुर, रजस्वला भएको मान्छेले कुन दिन चाहिँ नुहाउने लसनी छ यो कहाँ लेखा छ गुरु भन्नु होला, फेरि मलाई आएर गाली गर्नु होला, फेरि आजभरि फेरि महिलाहरू पढ्नु सुन्नु छैन बुझ्नु छैन आकाशवाला खुतुक्कै झरेको छ गर्नुहुन्छ फेरि होइन, यो होइन हजुर। सबै हामीलाई भगवानले बनाउनु भएको देन हो, भगवानले गर्नुभएको चिन्तन हो, भगवानले गर्नुभएको सबै आशीर्वाद हो, यो सबै भगवानको वचन यसलाई मान्नै पर्छ हजुर। मान्दैन भने दुःख पाइन्छ, दुःख पाएका धेरै घटनाहरू छन् होइन। शास्त्रले लेखेको छ कुन कुन बेलामा गएर चाहिँ स्नान गर्यो भने हामीलाई शुभ हुन्छ, हाम्रो शरीर फुर्तिलो हुन्छ, शरीर रोगी हुँदैन। कोही कोही मान्छेले रोगी हुन्छन् नि, पहिले त ठिकै थियो गुरु बा यो महिनावारी हुन सुरु गरेपछि रोगी भई छोरी भन्ने आउनुहुन्छ कति आमाहरू मसँग, यहाँ त मलाई थाहा छ। त्यो के भयो त भन्दा तपाईँहरूको नुहाउने क्रम मिलेन, बार्ने क्रम मिलेन, छुवाछुत गर्न भएन, दोष लाग्छ नि हजुर। स्नान गर्ने मुहूर्त भनिदिन्छु, ऋतु धर्ममा स्नान गर्ने मुहूर्त हस्ता नील दिश्व मृगमत मैत्र बसु ध्रुवाखे साक्रान्वित शुभ तिथो शुभ बासरे स्नाया दतार्थ भवती मृगपोष वायु हस्ता सिद्धातृभिरम लवते च गर्भम। लो यहाँ के भन्छ अन्तिममा थाहा छ, गर्भम लवते यो साइत मिलेन भने, नुहाउने साइत मिलेन भने छिट्टै दिएका छन् अरे कि हजुर। म यसो अर्थ भनिदिन्छु ल हजुर, हस्ता नीला श्री मृग मैत्र बसु ध्रुवाख्ये साक्रान्वितो शुभ तिथो शुभ बासरे छ। आहा कस्तो राम्रो श्लोक छ, यस्तो पढिरहँदा त आनन्द लाग्छ क, यस्ता यस शास्त्रका कुराहरू सुन्नु भने तपाईँलाई भन्न पाउँदा झन् आनन्द सुन्नु भएको छ आज मजाले होइन। हस्ता नक्षत्र स्वाति नक्षत्र अश्विनी नक्षत्र मृगशिरा नक्षत्र अनुराधा नक्षत्र धनिष्ठा नक्षत्र ध्रुव संज्ञक नक्षत्र भनेको तीनटा उत्तरा भनेको तीन उत्तर भाद्रपदा उत्तर साढा उत्तर फाल्गुनी होइन, तीनटा नक्षत्र उत्तरवाला र रोहिणीमा अनि ज्येष्ठा नक्षत्रमा अनि शुभ तिथिहरूमा शुभ बारमा भनेको शनिबार मंगलबार आइतबार पार्ना भएन है हजुर। यो दिनमा चाहिँ नुहायो भने के हुँदो रहेछ राम्रो हुन्छ। अब यी दिनहरू छोडेर यी नक्षत्रहरू छोडेर हत्तर पत्ता खोलामा बस्यो भने के हुन्छ, मृगशिरा नक्षत्रमा रेवती नक्षत्रमा स्वाति नक्षत्र हस्त नक्षत्र अश्विनी नक्षत्र र रोही नक्षत्रमा स्नान गरे भने के हुन्छ, अतिशीघ्र गर्भ धारण गर्नेवाला हुन्छ अरे बुझ्नुभयो। अब यहाँ के हुन्छ भने यो बार पनि मिल्नु पर्यो नक्षत्र पनि मिल्नु पर्यो हजुर, दुइटैमा मिलायो भने सबै राम्रो भयो। नक्षत्र मात्र लियो भने पनि के हुन्छ, छिट्टै बिहे हुनेवाला हुन्छ अरे, भनेको अलिकति चरित्रहीन पनि हुन्छन् कि भन्ने संकेत पनि गर्न खोज्या होला शास्त्रले होइन। अलिकति यसमा केही न केही अलिकति केही न केही अशुभता पनि देखिया छ मैले बुझेको छु है हजुर। यो दिनहरू हेरेन भने यहाँ के लेखा छ, गर्भम लभते छ, गर्भ धारण गर्नेवाली हुन्छन् चाँडै भनेको चाँडै बिहे हुन्छ भन्न खोजा त हो नि, चाँडै बिहे भनेको एघार बाह्र वर्षमै बिहे हुन्छ नि हजुर होइन।
अलिकति चरित्रहीन भइहाल्छन् कि भन्ने शंका पनि होला, शास्त्रले पुरै तोकेर नभनिदिएको होला। ध्यान दिएछ हजुर, अब हजुरहरूले बुझ्ने कुरा हो यो, हामीले शास्त्रका श्लोक पढेका छौं होइन, अनि यस्ता कुराहरू तपाईँले ध्यान गर्नुपर्छ। यो अब बल्ल हामी लाग्यौं के भयो, यो एउटा स्त्रीको लागि धर्म, स्त्रीहरूको लागि। मलाई धेरै आमाहरूले सोध्नुहुन्छ, गुरु यस्तो यस्तो कुरो आयो, मेरो छोरी आज रजस्वला पहिलोचोटि भयो नि, के गुरुबा बुवाहरूले हेर्न हुँदैन हो, दाजुभाइले हेर्न हुँदैन हो भन्नुहुन्छ। हुँदैन नि हजुर, यो हाम्रा ऋषिहरूले, हाम्रा पूर्वजहरूले गरेका रिसर्च, हाम्रा पूर्वजहरूले गरेका खोज अनुसन्धान साँच्चीकै सत्य छ। यसमा अझ धेरै कुरा भन्न मन थियो, अब कति कुरा तपाईँलाई पस्दैन पनि नि त फेरि होइन, भोलि समस्या होला तपाईँलाई, धेरै गुरु बोल्नु भन्नुहोला, त्यही भएर यतिसम्म बोल्न सके मैले। जुन श्लोकमा थियो त्यसमा अलिअलि घटाएर बोलेको छु, धेरै कुरा लेखिदिएको छ हजुर यहाँ त। यो के हो, स्त्रीहरूको ऋतु धर्म, ऋतु संस्कार भनिन्छ यसलाई हजुर, बुझिस्यो हजुर। आज फोन लगाउन नपाए पनि यो कुरा सुन्दा त अलिकति ज्ञान बढ्यो नि आज होइन, बढ्यो पक्कै पनि बढ्यो है। अब हामी सोह्र संस्कारमा जाउँ। सोह्र संस्कार मान्छेको सबैभन्दा पहिले के हुन्छ, गर्भधान संस्कार हुन्छ। गर्भधान संस्कार भनेको के हो, भनेको तपाईँ हामी पैदा हुने संस्कार हो। हामी जब मानव हुनको लागि हामीले केही न केही संस्कार गर्न होला, हामी मानव भयौं होइन। अब यो के हुन्छ, हामी मानवको लागि सोह्रवटा संस्कार मध्येमा सबैभन्दा पहिलो संस्कार हो गर्भधान संस्कार। गर्भधान संस्कार किन भनियो, किन यसलाई एकदमै शुरूमा राखियो भन्दा, गर्भधानै संस्कारित भएन भने मान्छेको जिन्दगी नै एकदम नाराज हुन्छ। मैले भन्ने गर्छु, गाली गर्ने गर्छु, कति कुराहरू चिनामा देखिन्छ, कतिलाई गाली गरिदिएको छु मैले, यसो गर्ने हो भनिदिन्छु म, अब यही गुरुबालाई सबै थाहा पाउनुहुँदो रहेछ भन्छन् होइन। अब यो के हुन्छ भने, सबै कुरा हामी पढेर आएको कुरा, यही विषयमा हामीले पढ्यो त के गर्ने, अब सबै कुरा देखिन्छ हजुर। ज्योतिष भनेको के हो, चक्षु हो, आँखा हो, देखिन्छ नि हजुर, अलिअलि पढ्नु चाहिँ पर्छ, फेरि पढेन भने देखिँदैन। टिको लगाएर, धोती मात्रै लगाएर छन् नि आजभोलि बाहुन, त्यस्ता बाहुनले हुँदैन, ब्राह्मण हुनु पर्यो, ज्योतिषमा अध्ययन खारिएको हुनु पर्यो, अध्ययन गर्नु पर्यो होइन हजुर। त्यसो भयो भने सबै कुरा थाहा हुन्छ। अब सबैभन्दा पहिले गर्भधान मुहूर्त हेरौँ, मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको छैटौं श्लोकमा लेखेको श्लोक वाचन गरे। भद्रा षष्ठी पर्व रिक्तास्त संध्या भोमार काल कार किनारा देरात्रि तस्त्र गर्भधानम त्यवेन दकम मैत्रम बारहस्वाति विष्णु बस्वरम बुपेश। गर्भधान मुहूर्तमा भद्रा षष्ठी पर्व रिक्तास्त, पर्वमा पनि गर्भधान गर्न भएन, भद्रामा पनि गर्न भएन, षष्ठीमा पनि गर्न भएन, षष्ठी तिथिमा हजुर। अब पर्व भनेको के हो, पर्व हामी ज्योतिष शास्त्रले भन्छौं अष्टमी तिथिलाई पर्व तिथि भन्ने गरिन्छ, चतुर्दशीलाई पनि, औंसीलाई पनि, पूर्णिमामा पनि, यो बेला गर्भधान गर्न भएन है हजुर, यो बेला रहेको गर्भ रह्यो भने राम्रो हुँदैन भन्न खोजिया हो क्या, बुझ्नुभयो कि भएन। रिक्त तिथि चतुर्थी नवमी चतुर्दशीलाई रिक्त तिथि भन्छ होइन, रिक्त तिथिको बेला पनि के गर्न भएन, गर्भधान गर्न भएन। नन्दा च भद्रा च दया च रिक्ता पूर्णेतु मध्ये शुभ मध्य सस्तो होइन, तिथिका संज्ञाहरू छन् हजुर। अरू के भन्छ यहाँ, सन्ध्याकाल सन्ध्या भौमार्क, सन्ध्या बेला पनि गर्भधान गर्न भएन हजुर। मंगलबार है, अनि आइतबार, अनि शनिबार तथा ऋतुकाल भएको प्रारम्भको चारौं दिनसम्म पनि गर्भधान गर्न भएन। यहाँ अलिकति एउटा कुरो के चाहिँ मलाई चित्त बुझेन भने, अब हुन त शास्त्रहरू द्वन्दात्मक छन्,
कति कुराहरू हामीले मंगलबारको दिन गर्भ संस्कार धारण गरे भने पुत्र हुन्छ भन्दा अन्य अन्य शास्त्रमा पाइएको छ, तथापि पुत्र चाहनेवालाले मान्छेले बिहिबार चाहिँ अनिवार्य हो है हजुर, आइतबार मंगलबार पनि भन्छन् पुरस्कारक बार भनेर, तर बिहिबार सबैभन्दा पवित्र दिन हो है हजुर। यी दिनहरूमा के गर्न भएन, गर्भदान गर्न भएन, अनि उत्तर फाल्गुनी उत्तर साढा र उत्तर भाद्रपद नक्षत्रमा होइन कुन कुन बेला गर्दा चाहिँ अब आफूलाई सुख दिनेवाला सन्तान जन्मिन्छ त भन्दा उत्तर फाल्गुनी उत्तर साढा र उत्तर भाद्रपद मृगशिरा हस्ता नक्षत्र अनुराधा नक्षत्र रोहिणी नक्षत्र स्वाति नक्षत्र श्रवण नक्षत्र र धनिष्ठा नक्षत्र अनि सप्तभिष्ठा नक्षत्र यस्ता यस्ता नक्षत्रहरूको दिनमा चाहिँ अनि सकभर ऋतु धर्म भएको दश दिन कट्यो भने चौध दिन पन्ध्र दिनसम्म रह्यो भने त्यसमा पनि बिहिबार शुक्रबार बुधबार पर्यो भने त कति राम्रो आनन्दको सन्तान पैदा हुन्छ। यो सबै कुराहरू संस्कारमा मिल्यो भने हुन्छ है हजुर, संस्कारमा मिलेन भने हुँदैन ल। अब यहाँ धेरै कुराहरू छन् हजुर, अब यो संस्कारहरूमा कति कुराहरू त्याज्य पनि गरेको छ होइन, अब कतिले त्यहाँ लग्नहरू पनि मिलाएर गर्नुपर्छ भनेको छ, त्यो सम्भव हुँदैन, तथापि कति मान्छेहरूको संस्कार हीन भए पनि सन्तान रोकिएका हुन्छन्, सन्तान रोकिएका धेरै वर्ष भयो भने यी सबै कुराहरूलाई तपाईँहरूले पालना गरेर आफ्ना ग्रहहरू हेराएर अनि तपाईँ सन्तान पैदा गर्न सक्नुहुन्छ, आत्तिनु पर्दैन। अबको जमानामा हामी छौं, हामीले पढेको शास्त्रले भनेको कुराहरू मान्नुपर्छ, हामीले भनेको कुराहरू मान्नु भयो भने तपाईँको सन्तान छैनन् भने ग्यारेन्टीको साथमा आउन सक्छ, त्यही दिन भनिदिनेछौ तपाईँहरू श्रीमान श्रीमती भएर आउने, दुईजनाको चिना हराउने, ग्रहमा दोष भए शान्ति गराउने, अनि ग्रहमा दोष छैन र पनि भएन नि गुरुबा भन्नुभयो भने अनि हामी तपाईँलाई शास्त्र पल्टाएर यो दिन तपाईँलाई हुँदैन, यो दिन तपाईँलाई हुने भयो भनेर हामी भनिदिनेछौ है। अब गर्भधान संस्कार पछि अब हाम्रो सोह्र संस्कार मध्येमा होइन गर्भधान संस्कार पछाडि हाम्रो संस्कार मध्येमा के पर्छ, सबैभन्दा पहिलो संस्कार हुन्छ पुंसवन नाम गरेको संस्कार, दोस्रोमा है हजुर। अब यहाँ कति मान्छेलाई थाहा नहुन सक्छ होइन, अब त्यसपछि सीमन्त नयन संस्कार पनि हुन्छ है, सीमन्त नयन संस्कार भन्दा पुंसवन संस्कार नै पहिले गरिन्छ। यो चाहिँ कति महिनामा गरिन्छ त भन्दा यो चाहिँ तीन महिनामा गर्ने संस्कार हो हजुर, किन त भन्दा यो चाहिँ सकभर पुरुष अथवा स्त्री छुट्याउनको लागि। यहाँ शास्त्रले त के भन्छ भने अब फेरि यस्तो बोल्दाखेरि अलिकति तपाईँलाई गाह्रो लाग्ला होइन, यहाँ शास्त्रले त के लेखेको छ भने इस्राम स्त्रीणाम विधुर्बल मुसन्ति विवाह गर्भम संस्कार यो ऋतकर्मसु भर्तुरेवः, पुंसवम कार विद्वान सहे वैक दिहे थवाह, निसिंह दैवज्ञमा लेखेको छ छोरो पाउनको लागि गर्ने संस्कार हो अरे, किनभने संस्कारद्वारा नै मान्छेको सबै कुरा परिपूर्ति हुन्छ, बुझ्नुभयो, संस्कार गरियो भने हुन्छ। तीन महिनामा पुंसवन नाम गरेको संस्कार गरियो भने के हुन्छ, छोरो हुने संस्कार, छोरो हुने मतलब छोरो हुने चान्सेस बढी हुन्छ भन्न खोज्या शास्त्रले, तीन किनभने तीन महिनामा छोरा हो कि छोरी हो त्यहाँबाट अङ्गहरू चाहिँ बन्न थाल्छन् क्या हजुर, त्यहाँबाट छुट्टिन्छ, त्यही भएर त्यो कर्म पनि गर्नु अति आवश्यक छ। अब यस पछाडि अर्को छ सीमन्त संस्कार भन्ने गरिन्छ, मैले खता खता सुन्ने गर्छु सीमन्त संस्कार भनेको सिउँदोमा सिन्दुर हाल्नुपर्छ है गर्भिणीले भन्ने विद्वान गुरुहरूको मुखारविन्दबाट सुनेको थिएँ कता कता, तर यो एकदमै झुटो हो हजुर। सीमन्त नयन संस्कार गर्यो भने के चाहिँ हुन्छ भने गर्भमा रहेको
बालकको चाहिँ रौँ उत्पत्ति गर्नमा सहायता दिन्छ भनेर शास्त्रमा लेखा छ। बुझ्नुभयो? के लेखा छ भने सिमन्त संस्कार गरिसकेपछि बालकको अब कति मान्छेको के हुन्छ भने बच्चा जन्मियो तर बच्चा जन्मिँदाखेरि कसैको कपाल हुन्छ,

आफ्नो सिन्दुरमा सिन्दुर लगाइन् कपाल मिलाइन् भनी अनि छ महिनामा चाहिँ यो श्रीमन्त नयन संस्कार गरे भने बच्चाको चाहिँ रौँ धेरै बढ्छ अरे क्या हजुर रौँको परिपक्वता रौँमा विकास बढी हुन्छ अरे अब यसको लागि अर्थमा भनिदिन्छु के गर्नु त हामीले के गर्न सकिन्छ भन्दा गर्भिणी महिलाले कहिल्यै पनि सिन्दुर नलाइकन बस्न हुँदैन एक अर्थ अर्को कुरा छोरी मान्छेको गहना भनेको श्रृङ्गार हो श्रृङ्गार बिना श्रृङ्गार रहित कहिल्यै पनि बस्न हुँदैन सिउँदोमा सिन्दुर कपालको र चिटिक्क भएर बस्यो भने के हुने भयो बच्चालाई पनि त्यसले धेरै कुरामा असर गरिरहेको हुन्छ त्यसको प्रभाव तपाईँ हाम्रो छोराछोरीमा संस्कार तपाईँ हाम्रो छोराछोरीमा चाहिँ भोलिको दिनमा विद्या धन सम्पत्ति सबै संस्कारद्वारा प्राप्त हुने त हो नि होइन र अब यहाँ के लेखाएको छ भने यो संस्कार श्रीमन्त संस्कार पनि गर्ने नियमहरू छ म यो पनि तपाईँलाई जानकारी गराउँछु जीवा परिदिने मृग जने रीति श्रोता दिति ब्रग्न गर्भ रिक्ता मारक रसाष्टवर जति थिए भीम सिथाधिपे पौरवे श्रीमन्तष्टमाष्टमासी सुबदै केन्द्र त्रिगुणे खले लभीरी त्रिशुवा ध्रुवान्त देहे लग्ने सपुमां सके यहाँ धेरै कुरामा अब नियमहरू बताइरहेको छ बिहिबार आइतबार अनि मंगलबारमा मृगशिरा पुष्य नक्षत्र भनेको तिष्य नक्षत्र मूलमा श्रवण नक्षत्रमा पुनर्वसु नक्षत्रमा हस्त नक्षत्रमा अनि चार नौ र चौध तिथिमा औंसीमा द्वादशीमा षष्ठी अष्टमी तिथिमा यी सबै कुराहरू छोडेर गर्भ मासको एक महिना छोडेर यानि कि छैटौं महिना भइसकेपछि शुभ मुहूर्तमा सबै ग्रहहरू केन्द्रवर्ती भएको बेलामा अथवा त्रिकोण भनेको पाँच नौ घरमा एकदम शुभ ग्रह भएको बेला पाप ग्रह तीन छ एघारमा भएको बेला होइन श्रीमन्त संस्कार शुभ हुन्छ भनेर लेखाएको छ यहाँ अब यो श्रीमन्त संस्कार भनेको चाहिँ भगवान विष्णुको पूजा गर्ने संस्कार हो भगवान विष्णुको पूजा गरिन्छ श्रीमन्त संस्कारमा अब मान्छेले बुझ्दैनन् अब यो अब आजभोलि दुई जिउ रखने चलन छ भुँडी देखाउने अब फेरि अब यो कुरो भनिदिइहाल्छु फेरि आइहाल्यो कुरो होइन बोल्न मन लाग्छ फेरि मलाई गर्भवती महिलाले त्यसरी गर्भिणी महिलाले पेट देखाएर दुनियाँलाई देखाउन हुँदैन भोलि जे पनि हुन सक्छ यो चाहिँ पक्का हो फेरि किनभने हामी त संस्कार गर्दैछौ हामी त संस्कारलाई संस्कार मान्दैछौ संस्कारी बन्दैछौ हामी अब त्यो भएको नभएको चाहिँ फोटो खिचेर जात्रा गर्ने हो कस्तो लाग्नु भएको है त्यो गर्न हुँदैन राम्रो होइन हजुर अब रिसाए पनि तपाईँहरू रिसाउनुहोस् केही फरक परेन के गर्नु त होइन अब के छ भने श्रीमन्त संस्कारलाई कति कति विद्वानहरूले के संस्कार पनि भन्ने गरेका छन् अरे शास्त्रमा के लेखाएको छ भने कल लगनास बया वास्थित करोत मृति समुद्भव केश उम्रिने संस्कार भएकाले यसलाई केश संस्कार पनि भनिन्छ श्रीमन्त संस्कारलाई हजुर है अनि यहाँ शास्त्रमा के आचार्यले के भन्नुभएको छ भने सबैभन्दा पहिलो मासमा रक्त सञ्चयको वृद्धि हुन्छ अरे द्वितीयमा पिण्ड स्वरूप हुन्छ अरे बच्चा क्या शिशु तृतीय महिनामा अङ्गको अलिअलि निर्माण हुन्छ अरे भनेको अहिले मैले भनेको थिइनँ तीन महिनामा बल्ल के हुन्छ जातकको चाहिँ छोरा हो कि छोरी तीन महिनापछि थाहा हुन्छ अनि चारौं महिनामा हड्डीको विकास हुँदै जान्छ हजुर पाँचौं महिनामा छालाहरू निर्माण हुन्छन् क्या हजुर अनि बल्ल हाम्रो डाक्टर साहबहरूले भनिदिनुहुन्छ अब चाहिँ हेर्न मिल्छ है भनेर यो छालाहरू पनि पुरै बनिसकेपछि छैटौं महिनामा रोम रोम भनेको कपाल रौँ होइन रौँ उत्पन्न हुन्छ अरे सातौं महिनामा चेतना सुरु हुन्छ डर भय चिन्ता भोक प्यास चेतना आठौं महिनामा के हुन्छ
आठौं

नौ दुईटा महिनामा के हुन्छ शरीरको विकास हुन्छ पूरै चेतना पनि भयो छाला पनि भइसक्यो रौँ पनि आइसक्यो हड्डी पनि बन्यो सबै अङ्ग भङ्ग पनि पूरा परिपूर्ण भयो अब आठ र नौ महिनामा चाहिँ शिशुको के हुन्छ अङ्गहरू एकदम बलिवान हुन थाल्छन् त्यही भएर सात महिना कटिसकेपछि सातौं महिनादेखि भयो भने अलि सातौं महिना त झनै गाह्रो होइन आठौं महिनादेखि चाहिँ सबै कुराहरू परिवर्तित भइहाल्छ बुझ्नुभयो अब सबैभन्दा गर्भधान भइसकेर गर्भिणी महिला हुनुहुन्छ भने सबैभन्दा महत्वपूर्ण महिना चाहिँ तीन महिना हुन्छ भनेर शास्त्रमा लेखेको छ किन तपाईँले अङ्ग भङ्गहरू निर्वाह हुने महिना हो नि त होइन किनभने छोरा हुने कि छोरी हुने भन्ने कुरो तीन महिनामा थाहा हुन्छ हजुर हेरिसु है त्यसो हुँदाखेरि हाम्रो संस्कारद्वारा पनि छोराछोरीको निर्माण हुँदो रहेछ त्यही भएर चाहिँ तीनौ महिनामा चाहिँ पुंसमन नाम गरेको संस्कार गर्नुपर्छ भनेर शास्त्रहरूमा व्याख्याइदिएको छ अब कति कति संस्कारहरू आचार्यहरूले के भन्नुहुन्छ भने पुंसमन नाम गरेको संस्कार र सुमन्त नाम गरेको संस्कार कति बेला अब समय सन्दर्भ मिलेन काम छुट्टीहरू भएन भने एउटै बेला गरे पनि हुन्छ सायद मिलाएर पनि भन्छन् तर दुईटा संस्कार फरक फरक तरिकाले गरेको राम्रो हुन्छ शास्त्र अनुसार है यो हुन्छ अब के हुन्छ भने विशेष गरी श्रीमन्त नाम संस्कार अनिखेर चाहिँ पुंसमन नाम गरेको संस्कार गरिसकेपछि अब हामीले के गरिन्छ यो तीन महिनामा विष्णुको पूजा छ महिनामा विष्णुको पूजा गरिसकेपछि जात कर्मको संस्कारमा पुग्नुपर्छ हामी एकैचोटि हामीले जुन तपाईँहरूले चाहिँ अहिले कति आठ नौ महिनामा गर्नुहुन्छ नि होइन दही चिउरा खाने हो स्वागत गर्ने त्यो हाम्रो संस्कारभित्र पर्दैन प्रभु त्यो अहिले के हो पश्चिमाहरूको संस्कार हो हाम्रो संस्कारको नामै छुट्टै छ हाम्रो संस्कारले के भन्छ भन्यो भनिन मैले साडी चोलो लगाएर भगवानको पूजा गर्नु बसेर भन्छ अनेक थरीका त नाटक नगर्नु भन्छ हाम्रो संस्कारले त्यो नाटक राम्रो होइन त्यो गरेको भनेको संस्कार नभएका व्यक्तिहरूले गर्ने हो है हजुर अब आज मैले पाएको छु भन्ने छ भन्ने हो मैले त म किनभने शास्त्र हातमा छ शास्त्र मैले पढिएको छु शास्त्र भन्दा विहित कर्म गर्नेलाई हाम्रो धर्ममा आएर सनातनले त गाली गर्न पाउँछ नि हजुर कि म सनातन होइन भन्नुहोस् तपाईँलाई भनेकै होइन तपाईँ हो तपाईँ धार्मिक हो तपाईँ संस्कार मान्नुहुन्छ गुरुबा भन्नुहुन्छ भगवानलाई मान्नुहुन्छ भने त भनेको मान्नु पर्यो नि शास्त्र मान्ने मान्छेले त शास्त्र पनि मान्छु यस्तो यस्तो पनि गर्छु भनेर कहाँ पाइयो त हजुर पाइयो नि होइन अब जात कर्म गर्ने संस्कार के हो त भन्दा

यो साधारण के भन्छ भने जातक कर्म गर्नु भनेको धेरै राम्रो संस्कार हो, जातक कर्ममा सूतक लाग्दैन भन्दै हेर्ने। जातक कर्म क्रिया कुर्यात् पुत्रायुः श्रीवृद्धियते ग्रह दोष विनाशाय सूतिका शुभ विक्षिदे। यो संस्कार चाहिँ गर्न पाइँदैन क्या, यो चाहिँ थाहै नहुने भयो। म तपाईँलाई भनिदिन्छु गोप्य कुरा, यो जातक कर्म भनेको के हो भने जब छोरो जन्मियो, छोरी जन्मिन्, एउटा कुनै बच्चा जन्मियो भने नाल काट्नुभन्दा अगाडि ग्रह शान्ति गर्नुपर्छ बच्चाको आयु वृद्धिको लागि। के ल्याएको छ यहाँ? श्री वृद्धि अते, श्री आयु आरोग्य ऐश्वर्य धन सम्पत्ति वैभव। हामी कर्म गर्दैनौ भने मेरो छोरो बिरामी हो, मेरो छोरो दुःख पायो भने चाहिँ दौडेर आउँछौ गुरुबारसँग, होइन हो कि भनिन्छ त? हो, त्यही भएर गुरु बिग्रिया हो। हामी के भन्छौ? छोरो जन्मिने बित्तिकै पहिले एउटा ग्रह शान्ति गर्नु है, ग्रह पूजा गर्नु भन्छौ। कसले गर्ने त्यहाँ त्यो बेला? झन् आजभोलि त अब प्राय हस्पिटल भन्न थाले, थाहै दिँदैन, अलिकति त्यहाँ कर्म हीन भयो है। हजुर, अब अर्को कुरो के छ भने जात कर्म यो गर्नु भनेको के हो भने प्राण नाडी बदनाथ पुंसो जात कर्म विधि यते है, नाल छेदन भन्दा पहिले यो कर्म गर्नु, किनभने जात कर्म क्रिया कुर्याद पुत्रायुः श्रीवृद्धियते है, श्री ही वृद्धि ही आयु वृद्धि ही ऐश्वर्य वृद्धि ही हुन्छ त्यो गरे भने। हामीले कहिले कहीँ सुनेको छैन भागवतमा भगवान श्री कृष्ण जन्मिँदाखेरि नन्द बाबाले के गर्नुभयो? कति दान? आमा आमा, त्यत्रो गाई दान गर्नुभयो अरे है नन्द बाबाले। त्यही भएर भगवान हेर्नु त कति पराक्रमी हुनुहुन्छ भगवान श्री कृष्ण, संसारले पूजित हुनुहुन्छ। ल हेर्नुहोस्, संस्कारले गर्दाखेरि हो त, साँच्ची के हो? तपाईँहरू पनि आफ्नो छोराछोरीको संस्कार गर्नु है। तर अर्को कुरा भन्छु, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, जे कुरा पनि अलिकति पहिले हामीसँग खबर लिनु है। हजुर, भरे के हुँदैछ भने गुरुबा भन्नु भने हामी कहाँ पुग्या हुन्छौँ, बर्बाद हुन्छ। बरू नम्बर छैन भने टिप्नु होला, म एकैछिनपछि यो भन्छु है, नम्बर भनिदिन्छु आजमा। नम्बर भनिसकेपछि तपाईँहरूलाई पनि सजिलो होस् भनेर, होइन? अब यो जातक कर्म गरिसकेपछि अर्को एउटा कर्म आउँछ। जातक कर्म गरिसकेपछि हाम्रो संस्कारले के भन्छ? नामकरण संस्कार। कति दिनमा गर्ने त? कोही पाँच दिनमा भन्छन्, कोही फुपूले आएर गर्ने भन्छन्, होइन? प्राय जसो यो गुरुङ मगर राईहरू चाहिँ अब आफ्नो निनीले आएर गरिदिने, अनि के भन्छ को आफ्नो हुन्छ नि आफूभन्दा ठुलो फुपूहरूले भिनाजुहरूले आएर नाम सुनाइदिने चलन छ भन्नुहुन्छ। त्यो आफ्नो ठाउँमा संस्कार त्यसलाई पनि नमास्नु। तर हाम्रो शास्त्र ज्योतिष शास्त्रले वैदिक शास्त्रले भन्छ एकादशे द्वादशके एघारौं दिनमा, पहिलो एघार दिनमा भ्याइएन भने बाह्रौं दिनमा गर्दा पनि फरक पर्दैन भन्नेहरूले है।

0: वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका
1: जातक कर्म संस्कारमा पनि धेरै कुरामा फरक हुन्छ। नामकरण गर्ने संस्कार मुख्य कलशमा चाहिँ हामीले आह्वान गर्नै पर्छ, एकदमै बिग्रिएका छन्। तसर्थ कर्महरू नबिगारौं भन्छ। अब यहाँ शास्त्रमा धेरै कुराहरू छन् हजुर, है?

0: स्थिति को स्तंभ सनातन रेडियो के वर्तमान कहाँ वृन्दावन बाट अध्ययन पूरा गरी आउनु भएका ज्योतिष ज्ञान पण्डित लक्ष्मण वेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने.
1: अब यहाँ शास्त्रमा धेरै कुराहरू छन् हजुर, है शास्त्रहरूमा धेरै कुराहरू बताइएको छ. हाम्रो संस्कार मध्येमा मैले आज के भने नामाकरण संस्कारसम्म बताएँ तपाईँलाई, होइन. अनिखेर चाहिँ भोलिदेखि म फेरि तपाईँलाई अब यहाँ केसम्म लेखेको छ भने सुत्केरी महिलाले नुहाउने दिन चाहिन्छ. मन लागेको दिन नुहाउन पाइँदैन, तर पहिलो नुहाइ है, फेरि सुत्केरी भइयो पहिलोचोटि नुहाउँदाखेरि चाहिँ साइत हेराउनुपर्छ भनेको छ. यसलाई सम्भव आज भएन, कार्यक्रमको हामी लगभग अलिक पछाडि आइसकेका छौं. प्राविधिकबाट हात हालिरहेको छ, समय सकिन आँटो है गुरुजी भन्दै हुनुहुन्छ. तसर्थ अलिक सम्भव कम हुन्छ नि त, त्यही भएर अर्को दिनमा हामी कहिले काहीँ सम्भव भएछ भने तपाईँहरूलाई मैले यहाँबाट अगाडि संस्कारमा नामाकरण संस्कारदेखि अब उता होइन छ नि त. अब दाँत कति महिनामा पलायो भने राम्रो हुन्छ, मान्छेले 12 महिनामा दाँत पलायो भने अशुभ भन्छन् रे, 8 महिना भयो, यी सबै कुराहरू छन्. यसको बारेमा चर्चा अवश्यमेव म गर्नेछु. तपाईँहरू दैनिक रूपमा कार्यक्रम सुन्नुको फाइदा भनेको सबै कुरो थाहा हुन्छ. अब कहिलेकाहीँ सुन्नुभयो भने चाहिँ फेरि अलिक गाह्रो हुन्छ है हजुर. त्यसो हुँदाखेरि आजको लागि भने चाहिँ यतिमै तपाईँलाई मैले टुङ्ग्याइदिएँ. भोलि अथवा पर्सि कहिले सम्भव छ, हामी सम्भव भयो भने यहाँबाट अगाडि पक्कै पनि जाने नै छौं. आजको लागि भने कार्यक्रम ज्योतिष दर्पणको यो अन्तिम भागमा आइसकेका छौं है. हामी कार्यक्रमबाट ओझेल पर्नुपर्ने बेला भइसकेको छ. तपाईँको दिन आनन्दमय मंगलमय भगवत चिन्तनमय रहोस्. तपाईँहरू सबैजना खुशी आत्मसन्तुष्टि गरेर बस्नुहोस्, सबैजना भगवत भक्त बनेर बस्नुहोस्. सबै सबैलाई आशीर्वाद. आजको लागि भने म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आगे चाहन्छु. तपाईँ र मेरो भेट भोलि कार्यक्रममा पुनः भेट हुनेछ. तबसम्मको लागि भने आज्ञा दिनुहोस्. राधे राधे, जय श्री कृष्ण, जय राधे श्याम.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्ने।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10

काल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकाले सचेत रहन आग्रह। कृषि बालीमा क्षति नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान। राष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता। बाढ़ी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने। पोखरा विमानस्थलमा फ्लाइ दुबईको आजदेखि नियमित उडान हुने। पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित। एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछिका गतिविधि विस्तारै बढ़दै जाने र पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारी तथा आरीघोप्ती वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि एक दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ। त्यस्तै मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरी सहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म, मधेस प्रदेशमा भोलि बिहिबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सीदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ। बाढ़ी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सि शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य बाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ। त्यस्तै बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन 4-5 वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्यूयोर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट
सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सि शुक्रबार प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर्स बीच भेटवार्ता भएको छ। न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा आएको बाढ़ी, राहत तथा पुननिर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोशी बाढ़ी पछिको पुनर्स्थापना तथा पुननिर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4 अर्ब 74 करोड़ रूपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकर बीच पुननिर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसंघको 81 महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ र दिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ अंग्रेजी नयाँ वर्षको दिन 2079 पुष 17 गतेदेखि संचालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान शुरू हुन लागेको हो नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित भएका छन् अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका 6:15 पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:15 दुबईका लागि प्रस्थान गर्नेछ विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ अध्यागमन भन्सार कार्गो लगायतका सबै सेवा प्रवाहको लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा विदाई गर्ने गरी तयारी गरिरहेका छन् पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियम अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकोले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भएको छ नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो केही छिटफुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो कांग्रेसले यही 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ अब विदेशको खबर यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी पानीको अभाव र डडेलोको जोखिम बढ़ने चेतावनी दिएको छ यसको असर धान पामतेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ विश्व खाद्य कार्यक्रमका अनुसार एलनिनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन् दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यस पटकको एलनिनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ इण्डोनेसियामा डडेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित हुँदै आएको छ मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन् भारत भियतनाम र थाइल्याण्ड जस्ता प्रमुख चामल निर्यातक देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15% भन्दा धेरैले बढ़न सक्ने अनुमान गरेका छन् अब एउटा खेल खबर एसियाली खेलकुदको महिला भलिबलमा चीनले आयोजक जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ हिजो भएको फाइनल खेलमा चीनले पहिलो सेट 25-19 दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको हो चीन यो प्रतियोगिताको साबिक विजेता टोली पनि हो सेमी फाइनलमा चीनले थाइल्याण्डलाई 3-2 पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई 3-0 हराउँदै फाइनलमा पुगेको थियो नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो नेपाली महिला भलिबल टोलीले 12 स्थान हासिल गरेको छ चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक कोशी बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह र राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, परराष्ट्र मन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता, बाढ़ी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने, पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने, पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित, एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी, अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने, र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 MHz गर्जन छ सधैँ बार चाहिँ।
2: केपी पोली क्लिनिक घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही असोज 9 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएचटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
4: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72, 98-224-21-679 र 98-125-10-349।
5: धेरै धेरै धन्यवाद छ है नानी।
6: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
5: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
6: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
5: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
6: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
5: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 घुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
6: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 90.2 MHz।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाओ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।

0: बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग, मधुबन नगरपालिका 6, श्रीनगर, बर्दिया, 98165-0672, 98224-21679 र 98125-10349।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्नै।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
1: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
2: हो त नि रेडियो टाइगर आयो
3: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सस्नदै बाघै रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोड़दार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउण्टमाथि कार्यवाही। र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक जित्ने देशको संख्या 36 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा शुरू हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सी शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरूद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खचिरहेको छ भन्दा शुरूमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाइ छ। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिन्हा र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले तीन तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5-10,000 र त्यसपछि 15,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोडफोड गरेमा 15,000 50,000 रूपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 जरिवाना र क्षतिको रकम असुल गरिनेछ। त्यस्तै कुहिनेर नकुहिने फोहोर नछुट्याई मिसाएमा निष्कासन गरेमा का व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रूपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सड़कमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रूपियाँसम्म जरिवाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000-2,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000-50,000 रूपियाँसम्म जरिवाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कड़ा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556-94-33-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री र प्रविधि हस्तान्तरण गरेको छ रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो नासका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नासले झण्डै 807 नमूना प्राप्त गरिसकेको छ नासले नमूनाको फाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ भोटेकोशी बाढ़ीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ अब विदेशको खबर सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठग नियन्त्रण गर्न ठूलो कदम चालेको छ सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढ़ी अकाउण्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन् विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन् यसबाट बस्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर आकर्षक प्रलोभन र अपरिचित लिंकहरूमा क्लिक नगर्न तथा शंकास्पद अकाउण्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन् अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ कराने तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन् तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिभी चेजमा लाओसका सायासान भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन् खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरेका छन् यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ बेलुका 5:45 शुरू हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ सन् 2019 हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण 17 रजत र 10 काँस्य सहित 69 पदक जितै शीर्ष स्थानमा कायम छ आयोजक जापान 56 पदक सहित दोस्रो र दक्षिण कोरिया 34 पदक सहित तेस्रो स्थानमा छन् 45 सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउन्टमाथि कार्यवाही। र 20औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक जित्ने देशको संख्या 36 पुग्यो।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
6: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
8: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
8: ए रमेश, पर्ख न, कता हेरेको के?
10: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पारायत पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
8: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
8: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
10: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
11: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग, मधुबन नगरपालिका 6, श्रीनगर, बर्दिया, 98165-0672, 98224-21679 र 98125-10349।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडा

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
4: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही असोज 9 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अन्कल सेवाहरू
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचेर छु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

मुस्कुराती है नजर, दिल तड़प के रोता है और चोट जब लगती है

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ
1: रेडियो टाइगर स्टुडियो टाइम. यति बेला साँझको 5 बजेको छ.
2: यो साल त ढुक्क भयो है बुढी.
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ. पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र. सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने.
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो.
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्. नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्. एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्. आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्. साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्.
5: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश.
6: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्. थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन. साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ. थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165016 72 98224-21679 र 98125-10349.
7: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना.
8: यही असोज 10 गते शनिबारको दिन
7: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्. दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ. सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी. नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97517.
1: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज.

0: कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश, आज रातीदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह, सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
0: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह, कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: प्रणाली शुरू हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो, सुरक्षित र वैज्ञानिक हुन जान्छ।
1: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 अर्ब रुपियाँ नजिक, 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
0: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
1: र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातीदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गते देखि 12 गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा लगातार झरी र आरीघप्टे वर्षा हुने पूर्वानुमान छ। त्यस्तै मधेश र कर्णाली प्रदेशमा पनि आउँदो 2-3 दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान हुन सक्ने उच्च जोखिम छ। साथै उच्च हिमाली भेगमा अत्यधिक हिमपात हुने भएकाले यो समयमा पदयात्रा र पर्वतारोहणमा नजान विभागले कड़ा चेतावनी दिएको छ। सरकारी तयारी र अपील सम्भावित विपदलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न आम नागरिकलाई अपील गरेको छ। देशभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई हाई अलर्टमा राखिएको छ। यता कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ।
1: सरकारले पर्सि शुक्रबारदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिकको सूचना दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढ़ी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्व सूचना प्रणालीलाई चुस्त बनाएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखा संघको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। तीव्र मौसमी फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्याधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ। शुक्रबार र शनिबार अति आवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। साथै बाढ़ी आएका बेला टिकटक बनाउन भिडियो खिच्न वा खोलामा दाउरा संकलन नगर्न प्राधिकरणले कड़ा चेतावनी दिएको छ। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिनुभयो। यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी सहित ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको भन्दै यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अप्नाउन पनि अनुरोध गर्नु भएको छ।
1: यसैबीच पर्यटन विभागले पर्यटकीय गन्तव्यहरूमा सचेतना अप्नाउन एडभाइजरी जारी गरेको छ। यो हप्ता अत्याधिक वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागले हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटक तथा सहयोगी कर्मचारीलाई विशेष सतर्कता अप्नाउन आग्रह गरेको हो। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशभर मेघगर्जन र हावाहुरी सहित अत्याधिक वर्षा हुने भएकोले यसका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम हुनका साथै हिमाली भेगमा हिमपात समेत हुन सक्नेछ। विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सावधानीका साथ मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै विभागले गोर्खाको सामागाउँ खुम्बु र मनाङ लगायतका पर्यटकीय क्षेत्र तथा काठमाडौँ र पोखराका स्वास्थ्य संस्थालाई हिमाली स्वास्थ्य समस्याको उपचारका लागि तयारी अवस्थामा रहन समेत आह्वान गरेको छ।
0: भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीको कारण त्यसको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्क विहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3.90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास समेत भइरहेको छ।
1: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्ताइएन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखिसकिएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तर पुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषणले नै मूल्य चुकाउनु प्रदूषकले नै मूल्य चुकाउनु पर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त तीन गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो। नेपालले पनि अन्तर्राष्ट्रिय मंचहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसंघ प्रमुखको यो भनाईलाई निकै महत्वका साथ हेरिएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भीषण वर्षाका बेला किसानले अपनाउनु पर्ने सावधानी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप
10: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश आज रातिदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने 9 गतेदेखि 11 गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा जलवायु क्षतिपूर्तिको जोड़दार माग लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग असोज 9 देखि 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसमविदहरूले बताएका छन्। भीषण वर्षा हुँदा विपदका अरू जोखिमसँगै कृषि क्षेत्रमा क्षति पुग्ने खतरा पनि उच्च हुन्छ। खेतबारीमा लगाएको बालीमा क्षतिसँगै कतिपय अवस्थामा खेतीयोग्य जमिन नै नष्ट गर्नेसम्मका जोखिम भएकोले यस बेला विशेष ख्याल गर्नुपर्छ। यस बेला मुख्य चासो धान बालीमा छ। धान खेती गरेका किसानले के गर्ने के नगर्ने भनेर साथी सम्झना महर्जनले कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
2: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। यदि हिजो अस्ति नै काट्नु भएको छ र त्यसलाई राम्रोसँग ओतमा राख्न भ्याउनु भएको छ भने चाहिँ एकदमै राम्रो। यदि भ्याउनु भएको छैन भने हावा खेल्ने गरी ओतमा राख्नुपर्नेछ र जसको धान चाहिँ काट्न भ्याउनु भएको छैन पाकिसकेको छैन या पाक्ने अवस्थामा त थियो तर काट्न भ्याउनु भएन उहाँहरूले चाहिँ गराएको विभिन्न ठाउँमा चाहिँ कुलेसो काटेर पानीको निकास चाहिँ राम्रोसँग गर्नुपर्ने देखिन्छ।
12: अब धान सँगसँगै चाहिँ तरकारी र फलफूल बालीमा पनि पानी जम्ने सम्भावना चाहिँ हुन सक्छ। पानी जम्न नदिन चाहिँ के उपाय अपनाउने?
2: अब यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ। पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ चाहे त्यो फलफूल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस्। त्यस्तै गरी यहाँले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर पराल प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेर्ना बिरुवाहरूलाई जोगाउन सकिन्छ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ बिसारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेडहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
12: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला?
2: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ खाडलमा राख्नु भएको छ या ओपन ठाउँमा पनि कुनिङ जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ भने प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोप दिने साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ।
12: विभिन्न अन्न पाकेको फलफूलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ यतिखेर कसरी जोगाउने?
2: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेरथोर चाहिँ त्यो गर्न सकिन्छ नत्र भने अब यहाँहरूले यो मौसमी प्रणालीको असर नसक्युन्जेल चाहिँ कुर्ने उपयुक्त हुन्छ।
12: नदी छेउछाउमा खेती गरेको हुन सक्छ, त्यो बालीको सुरक्षा कसरी गर्ने होला?
2: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने, आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठुलो प्राथमिकता हुन्छ। त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट कामहरू गर्नुपर्नेछ भन्ने चाहिँ त्यो अनुसार गर्नु पर्यो। नत्र भनेदेखि चाहिँ सम्भव भएसम्म यो वर्षाको गतिविधि बढ्नु अगाडि नै पशुवस्तुलाई दिने दाना परालहरू पनि दुई चार दिनलाई पुग्ने गरी जोखो गरेर राख्ने र त्यसलाई चाहिँ पानी पस्न नदिने अथवा माथिबाट पानी चुहिन नदिने ओभानो रहने सुनिश्चित गरेर राख्ने, जल तथा मौसम विज्ञान विभागबाट यो मौसमी प्रणाली त्यो सूचनालाई फलो गरेर यहाँहरू आफू रहेको स्थानमा चाहिँ कतिको कुन लेभलको चाहिँ पानी पर्दैछ, कति वर्षा हुँदैछ भन्ने यकिन गरेर मात्रै घर बाहिरको गतिविधिहरू गर्नुहोला। प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ।
12: ठुलो वर्षा पछि चाहिँ के गर्ने?
2: वर्षा पछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन्। त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षा पछि पनि किसानहरूले के उपायहरू अप्नाउने भन्ने विषयमा हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ। स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुन अनुरोध छ।
0: उहाँ हुनुहुन्थ्यो कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सीप तथा रोजगार मेला राष्ट्रिय अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असोज 14-20 गतेसम्म कोशी प्रदेशको इटहरीमा 7 दिने मेला आयोजना गर्न लागेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हेमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजना गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सीप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सीप विकासको अवसर प्रदान गरे र सीप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा सञ्चालन गर्न लागि दावी गर्नुभयो। इटहरीमा उद्योग, कृषि, निर्माण र सेवासहित 10 विधाका 65 स्टल रहने मेलाका क्रममा 7 प्रदेशमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। क्रमशः मेला 7 प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो 2 महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सावा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61.5 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रूपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋण मध्ये आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब रूपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थी उत्पादन जीडीपीको 45.05% पुगेको छ। चालू आर्थिक वर्षमा सरकारले 6.58 अर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डै 9% अर्थात 61.05 अर्ब रूपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
0: बैंक भन्सार कार्यालयले 20 दिनमा 2.54 करोड़ 93 लाख राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोरला नाका हुँदै पैठारी गरिएका मालवस्तु बापत 20 दिनमा यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोसी बाढ़ीपछि धेरैजसो मालवस्तु कन्टेनर तथा विद्युतीय गाड़ी र अन्य सामान बोकेका गाड़ीहरू केरूङ नाकाबाट रूट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 गतेपछि कोरला नाकाबाट भित्रिएका 564 कन्टेनर र 1090 विद्युतीय गाड़ीको भन्सार जाँच पास भएको छ। नेपाल चीन तर्फका मुख्य व्यापारी नाका रसुवागढ़ी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 मा 6.92 अर्ब रूपियाँ राजस्व संकलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कृषि मन्त्र नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालो अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बजारमा अण्डाको मूल्य फेरि बढ़ेको छ। नेपालले यस कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रूपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रूपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रूपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रूपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी संघले 9XL अण्डाको मूल्य प्रति क्रेट 605 रूपियाँ, ठूलो अण्डा 590 रूपियाँ र मध्यम अण्डा 550 रूपियाँ तोकेको थियो।
5: शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले घटेको छ। आज नेप्से 36.25 अंकले घटेर 2,618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको शेयर मूल्य घटेकामा 23 बढ़ेको छ। दुईवटा कम्पनीको शेयर भने घटबड़ भएन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.5 अर्ब करोड़को कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता शेयर 6.35 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
2: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुवै पोखरा दुबई नियमित व्यवसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा साथ पानीको पोखराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनुभयो।
5: काठमाडौँको बसन्तपुरमा रहेको हनुमान डोका दरबार अगाडि बिहान 7:47 को शुभ साहित्यमा इन्द्र ध्वज सहितको लिंग ठडाएछन्। यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रध्वज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि शुरू भएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिका अधिवेशन सम्बन्धी प्रक्रिया पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया शुरू भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वड़ा तहको तुलनामा बढ़ी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। कांग्रेसको 15 महाधिवेशनका लागि वड़ा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढ़ाइएको छ।
5: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा, नेतृत्व, संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
2: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी, खडे र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झण्डै 4,51,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरू यसको सबभन्दा ठूलो मारमा पर्छन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झण्डै 15,800, ब्राजिलमा 13,300 र इण्डोनेसिया लगायतका एसियाली देशमा हजारौं अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्य भन्दा 1.2 डिग्री सेल्सियसले बढ़ने र गर्मीका दिनहरू 44% थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड़ दिएका छन्।
5: विदेशकै अर्को प्रसंगमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढ़ी अकाउण्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काश्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काश्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपाल

0: अर्ब भुक्तानी।
1: शक्तिशाली एलनिनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
0: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश नेरोलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असोज 9 गते शुक्रबारको दिन
1: पेट छाती सुगर प्रेसर थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
8: By digital, enjoy with us.

0: पोखरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ।
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
4: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
7: असौँ साल त ढुक्क नारे बल्ली।
8: हाँ त, पोर्सालिक बास सम्झोट आम हिन्दर लक्टी र हटबरा पानी बस्दा बेर अस्किम चाम कहाँ रहेक जाए त सोचो त लट्ठी ठिक्कन घर डान डान पानी बर्से टिकी मन छटपटाए लाग।
7: हाँ त, धन्न ब्यालम र डेक्टिकम से सुरक्षित ठाउँमा सरले नारी बत्ती।
8: हाँ हो बदा।
9: बर्खक ब्यालम बहिया घ्यार जोखिम रहत। उह मार बहिया से बचकला पहिलह सावधानी अपनाए। लद्या खोलम पानी बरल बाकल से सावधान रही। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेवगन के संपर्क विवरण कर सूची बनाई। एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी। वो बर्खक ब्यालम संक्रमण के डर ध्यार हुई लगोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
10: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
11: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं, भाग छ।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्छै।

0: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुडिका बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
4: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
5: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
2: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-81-086-93।
6: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही असोज 9 गते शुक्रबारको दिन
6: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: 我爱我，我爱我，我爱我。
1: 喂呢，八个呀呀对，老爱我爱我，问题就是谁？
0: 我是你 ，Radio Tiger 爱我。
2: यो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधै बाग्छिन
3: एकम हेलो मौसम तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: क्या सुविधा लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्या सुविधा एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
6: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल लाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लाएर दिन लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लडाकु बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिइ राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाई छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका

0: र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईँहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौं।
1: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखेका छैनौ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन थोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउनु हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
0: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नु भएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तिनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको भोलिदेखि वाइरिङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ पहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्ने सम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
0: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेपछिमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरेका पनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामी हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँ उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
0: उपतिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अवज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाई छ। शक्तिमाया तामाङको रिपोर्ट।
2: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
3: के गर्ने होला, कहाँ पसल लाग्ने होला, राज्य पछिले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर दिन लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
2: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
4: त्यो हामी एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
2: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपड़ा व्यवसाय गर्दै आएकाहरू अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
5: पुर्खौली व्यापार थियो।

0: कपडाको व्यापार दाएर मेरो स्टकर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्तिमा मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभरि मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्त ल्याउन सकिन्छ, सकिँदैन, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
1: बाढीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा, 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 दोहोरो पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उड़ान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उड़ान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उड़ान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरू सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
4: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
3: पोखरा अन्तर्राष्ट्रिय व्यवस्थाबाट अध्ययनका लागि लन्च गर्न पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पुम्दीका रञ्जन बराल।
5: पहिलो क्वान्टी फाइभमै म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
6: दुवै भनेको चाहिँ विश्वको एउटा साँझी ढलको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइट दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका शहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। ऊ भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ।
3: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाद विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्।
2: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज. रेडियो टाइगर स्टुडियो टाइम. यति बेला रात्रिको 9 बजेको छ.
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद. आजलाई हाम्रो नियमित प्रसारण यति नै. तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ. शुभरात्री.